0: دو جہاں سے میں واقف ہوں خوب عشق کے طرز بیان سے میں طرز بیان سے میں واقف ہوں خوب عشق کے
1: साथियों कार्यक्रम आपके लिए अब समाप्त होता है। सलमा सैयद को दीजिए इजाजत और आप सुनते रहिए विविध भारती, देश की सुरीली धड़कन।